अवैया जी दवाल दायर बिश तो पंजमीन दौरे गए मुजाकरा नुमाइंदगा ने विजयी पीरामू ने मसा लिये मर्जिए हिंदो चीन बा वजीर उमर खारजे व नुमाइंदे विजयी चीन वांग जी फरदा शिरकत खाहत कर मुजाकरात में मस्कूर मुतमरकिज़ मसलिय मर्जी व नीज मवारिद दो जानब मनतकई व बैनुल्मिल्ली खाहत बूद बेदुम्बाल दरगीरी दर्रई गलवान दर साल 2020 व तनातनी निज़ामी थूलानी दर लद्दाख शर्की तरफैन बरोई तस्बियत मुनासबात तगल्ला तकाबू मी नमूदियान अवयान अजीत दोवाल व वांग जी नुमाइंदगान विजयी नामजदी बरोई मकानिज्म मुजाकरात मर्जी हस्तान के बेवास्ते तनाज़ी मर्दी हिंदो चीन दायर शुदे बू पीछा पीछे मुजाकरात वजीर उमर खारजे हिंद डॉक्टर एस जयशंकर अकीदन तकरार नमूदे बूद के सुलह आरामिश दर इम्तिदाद नवाई मर्जी बरोई रवाबित हसन बैन हिंद व चीन लाजिम मी बाशन अवै अजीत दोवाल दौरान दीदारश नीज में मुलाकात मावन रईस जमहूर चीन हान जैंग खातरा वजीर मरकजी बाजरगानी व सनत हिंद पीयूष गोयल गुफ्ते के हिंद सरगर्म मुजाकरात बा अगलन हश तानो गुरुह किश्वरहा व मिलल मुनफरिद मी बख्शात के बाहम 15 ट्रिलियन डॉलर दीगरी महसूल खानगी नाखालिस रा तश्कील मी देहन अगे पीयूष गोयल खिताब बे जलसे ये गिरदमीजी बा कमीते मुशावरती बाजरगानी जापन व हिंद मरबूत बे उताग बाजरगानी व सनत जापन व सफारत हिंद अफजूद के करारदाद हो ये तजारत आज़ाद सरंजाम तकरीबन 75% तजारत जहानी रा दरबार गिरफ्ते व बेहन को मखात कर के बेसूरत शरीक मोतमदी در زنجیره های اقدار جهانی در آید و گفت که هند بازار داخلی بزرگی را دارد و به این کشور در را به روی جهان با 9 قرارداد تجارت آزاد باز می کند که طی 4 سال گذشته امضا شدند وزیر نامبرد افزود که این 9 قرارداد اقتصادها دارای محصول خانگی ناخالص 60 تریلیون دلار و 38 کشور مترقی را در بر می گیرند. پیمانهای قبلی با کشورها شامل ژاپن و کره و نیز منطقه آسیا 10 تریلیون دلار امریکایی محصول خانگی ناخالص دیگری را باز کرده است. آژانس های هند سه مفرور گروهی منصوب به گروه بانبیکا با را از مالیزی پس آورده اند. اداره وزارت کشور هند طی یک پست رسانه های اجتماعی اطلاع داد که آنها به اسامی جسپری سینگ، اجی سینگ و پوان دیپ سینگ به هند آورده و به حراست پلیس فرستاده شدگند. در کرکت آزمایشی کولومبو هند اولین اینینگ خود را به 503 برای 9 علیه سری لنکا در روز دوم اعلام کرده است. اینک در پایان اهم اخبار برایتون تکرار میکنیم. وزیر امور خارجه هند دکتر اجی شنکر با رئیس جمهور روسیه